मुझे खानदान जो को भी मानू सिंध पब्लिक सर्विस कमीशन में पास ना थे वे वजीर मुराद अली शाह की वजाहत صحافین جے سوال جو جواب دیندے وڈے وزیر سید مراد علی شاہ جو چوند ہو تو مجھے خاندان جو جے کرے کو مانو پاس تھے ہوئے تو نالو بدھائے ہو باقی مجھے خاندان جو مانو سندھ پبلک سرویس کمیشن ماں پاس نہ ہی تھے ہوئے